0: Digital, entertaining the nation.
1: हजुर, प्रारम्भिक स्वास्थ्य सेवा हाम्रो आधारभूत अति आवश्यक सेवा हो। Alice Springs-मा यस्ता सेवाहरू जस्तै GP, डाक्टर, भिजिट, दाँतको सेवा, मिडवाइफको सेवा जस्ता सेवाहरू पाइन्छ। तपाईंको भिसा अनुसार के कस्तो सेवा तपाईहरूले पाउन सक्नुहुन्छ र तपाईंलाई केही स्वास्थ्य सेवाको सहयोग चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला। सम्पर्कको लागि मल्टिकल्चरल कम्युनिटी सर्भिसेस सेन्ट्रल अस्ट्रेलिया 8952 8776 अथवा mcsca.org.au मा क्लिक गर्नुहोला र जानकारी लिनुहोला। प्रारम्भिक स्वास्थ्य सेवा कार्यक्रम मल्टिकल्चरल कम्युनिटी सर्भिसेस सेन्ट्रल अस्ट्रेलिया र NTPHN भनेको नर्दर्न टेरिटरी प्राइमरी हेल्थ नेटवर्कको सहयोगमा सञ्चालित कार्यक्रम हो। यस कार्यक्रम मार्फत यहाँहरूलाई केही सहयोग चाहिएमा हामीलाई सम्पर्क गर्नुहोला।
2: The Multicultural Access to Primary Healthcare Program is managed by Multicultural Community Services of Central Australia and supported by the Northern Territory Primary Health Network and 8CCC.
3: You are listening to the sound of Alice when the Todd flows. 8CCC Community Radio.